हेर्नुहोस् न सेके बारको अरिज पनि कुता एक बारको स्पेसल कुता ल्याइए केबल जब जसाब्रा नोस यगरुब फेयरुब त सालिबाई मेरका इजेन्दाङ सिगिबाई दे देन्तुरे परियोसु जिलान्ती बाई मार्सिनिक स्पेतो बिम्बेकारुब बाई कर्सोई बुनेरु ता